दी आ रही थी। सुगंधि सूंघने वाले सुगंधि के नजदीक पहुंचे। वैसे सुगंधि का एक स्वभाव भी है। कैसा है? सुगंधि हमेशा ही फूल के नजदीक ले जाती है। जी अगर नजर फूल ना भी आए तो उसकी याद में समो देती। ये सुगंधि का स्वभाव है। सुगंधि आ रही थी, सुगंधि सूंघने वाले जिधर से सुगंधि आ रही थी उधर पहुंच गए। जिसके पास वो फूल था सुगंधि देने वाला, वो बोला, देखना ये सुगंधि इस फूल की है। देखने वाले ने फूल को देखा, उसके खेड़े को देखा, उसकी पत्तियों को देखा, गुलाबी रंग को देखा, बहुत मस्त हुआ, कैसा सुंदर फूल। समय बीत गया, कई सैकड़े वर्ष बीत गए, लेकिन सुगंधि फिर भी आती रही। सुगंधि को सूंघने वाले फिर उसके पास पहुंचे। पहले तो आपने फूल दिखाया था, अब तो आपके पास फूल नहीं है। फूल तो दिखाई नहीं देता, लेकिन सुगंधि कैसे आ रही है? वो बोला, ये बात तो बिल्कुल सत है, हमारे पास फूल नहीं, ना हम फूल को दिखा सकते हैं। जब हमारे पास फूल ही नहीं, दिखाएं क्या? लेकिन ये सुगंधि उस फूल के अत्र की है। अब फूल नहीं है, हमारे पास अत्र है, ये अत्र की सुगंधि है। ऐसे ही मालूम होता है गुरमुख जीवन में सुगंधि बांटते रहे, आंखों भाई सूंघने वाले सूंघते रहे। जितनी देर तक गुरमुख उनको शरीर मिला, उतनी देर तक उस शरीर में सुगंधि का प्रकाश किया। उनका संग करने वाले वो शुभ गुणों की सुगंधि लेते रहे। जो जीवन में दुर्गंध थी, मनुख के भीतर थी, उस दुर्गंध को मिटाने के लिए गुरमुख का संग क्या है? सच का संग, सत का संग, ऐसे विचारों का संग जो सत में प्रवेश करते हैं। गुरमुख का बोलना भी सच, गुरमुख का गाना भी सच, गुरमुख का सुनना भी सच, गुरमुख का देखना भी सच। ऐसे लगता है गुरमुख के पास सच के अलावा कुछ और होता ही नहीं, सच ही सच। सुगंधि लेते रहे, पर कितने वर्ष बीत चुके, गुरमुख का शरीर तो नजर नहीं आएगा, ना आवेगा, लेकिन सुगंधि तो आज भी लेने वाले लेते हैं। जीव दया मोया ना बिसरे, जीते हुए भी सुगंधि देते थे, हम उनको याद करते थे। ऐसे गुरुमुख सदगुरु का संग करते थे, सदगुरु को अपने जीवन में भी याद करते थे, सदगुरु से गुरु शब्द की सुगंधि लेते थे, गुरबाणी की सुगंधि लेते थे, गुरु शब्द की विचार की सुगंधि लेते थे। आप देखो शरीर चले भी गए, हम भी वही सतगुरु की, वही शब्द की, वही गुरबाणी की सुगंधि आप भी ले रहे हैं। ऐसे मालूम होता है कि गुरमुख जीते जी भी
सुगंध ही बांटते हैं, मरने के बाद भी बांटते हैं। गुरमुख जीते जी भी अपने सतगुरु को नहीं पलाते, मरने के बाद शरीर छोड़ जाते हैं, उनकी याद में बैठने वाले भी उसी ही सतगुरु को याद करते हैं। इसलिए ठीक बोला, गुरमुख मरते ही नहीं। आखो भाई गुरु, मरेंगे तो हम शरीर मरेंगे, वो कैसे मरेंगे? इसलिए हमें बोला कि देखना गुरमुख की बरसी मत मनाना। आखो भाई गुरु, गुरमुख की याद मनाना, बरसी तो उसकी मनाएंगे जो मर गया है, शरीर मरा है, गुरमुख तो मरा नहीं। आखो भाई गुरु, गुरमुख की याद मनाओ, बरसी नहीं। मरत मरता तो है ही नहीं। देखना बंसरी बजती थी, बंसरी बजाने वाले बंसरी बजाते रहे, बहुत बजाई, सुनने वाले बोले बस करो, बहुत हो गया, आपने बंसरी बजा ली, अब तो आराम कर लो। लेकिन बंसरी बजाने वाला रुकता ही नहीं। फिर बोलने वाले बोले आप कुछ खा पी लो, आपको भूख लगी होगी, बाद में बजा लेना। लेकिन बंसरी रुकती नहीं। फिर बोला आप पानी पी लो, प्यास लगी होगी, लेकिन बंसरी बजाने वाला रुकता ही नहीं। ऐसे लगता है अब तो बंसरी बजाने वाले को बजा रही है, बंसरी बजाने वाला बंसरी नहीं बजा रहा। अब ऐसे मालूम होता है कि बंसरी बजाने वाला बंसरी नहीं बजा रहा, बल्कि बंसरी ही बजाने को बजा रही है, बंसरी बजाने वाले को बजा रही है। देखो बंसरी बजाने वाला हीरो हो गया, वो तो बंसरी का रूप हो गया। अब उसको ना भूख है, ना प्यास है, ना आराम है, बिल्कुल हीरो हो गया। ऐसे ही गुरमुख जो शब्द का अभ्यास करते हैं, नाम वाणी का अभ्यास करते हैं, प्रभु की कीर्ति करते हैं, इतना अभ्यास किया शब्द का, इतना अभ्यास किया शब्द का, अभ्यास करते रहे करते रहे करते रहे, ना उनको ऊंग है ना भूख है। आखो भाई बोला गुरमुख अंतर सहज है, मन चढ़या दसवें आकाश, तिथे ऊंग ना भूख है, हर अमृत नाम सुखवास, नानक दुख सुख व्यापत नहीं जिते आत्म राम प्रकाश। ना ऊंग है ना भूख है। मैं एक बेनती करूं, गुरमुख को कभी आलस आता ही नहीं। जे हमें आलस आता है तो समझ लेना अभी हम गुरमुख नहीं बने। आखो भाई, जिसका गुरु ये बोले आपने अमृत वेले को संभालना है, आलस क्या करेगा? गुरमुख आलसी नहीं होता। जे अगर अभी भी हमें आलस है तो हम गुरमुख नहीं। आखो भाई गुरु, मनुख हैं, मनुख आलसी होते हैं। आखो भाई गुरु, लेकिन गुरमुख नहीं है। गुरमुख के जीवन में ना ऊंग है ना भूख। आखो भाई गुरु शब्द का अभ्यास करते करते ही रे करते ही रे, गुरु का शब्द का अभ्यास करते करते ऐसे हुआ अब तो ऐसे लगता है अभ्यासी अभ्यास नहीं कर रहा, बल्कि गुरु शब्द अभ्यासी को अभ्यास करा रहा है। अभ्यासी कीर्तन नहीं कर रहा, बल्कि कीर्तन अभ्यासी को कीर्तन करा रहा है। आज नाम वाणी की कमाई अभ्यासी नहीं कर रहा, बल्कि नाम वाणी अभ्यासी को अभ्यास करा रही है। आ देखना अभ्यासी तो जीरो हो गया, अभ्यासी कहां गया? अभ्यासी की मैं मर गई, अब तो सिर्फ तू ही रह गया। आखो भाई गुरु, अभ्यासी की मैं मर गई, अब तो सिर्फ तू रह गया। जब मैं था आप नहीं थे, जब हम होते तब तू नहीं, अब तू ही मैं नहीं। अब तो ऐसा हो गया जब मैं ही मर गई, जब हमारी मैं मर गई, केवल तू ही रह गया। फिर तू तो मरता नहीं, मरने वाली तो मर गई। आखो भाई गुरु, मरने वाली तो मर गई, अब कौन मरेगा? कोई भी नहीं मरेगा,
اب کون مرے گا؟ مرنے والی مر گئی، آنکھوں آئے گا، مرنے والی میں مر گئی، جس کی میں نہیں مری وہ جیتے ہی مر گیا، جس کی گر شبد کی کمائی سے میں مر گئی وہ کبھی نہیں مرے گا، گرمکھ نے میں مار لی، اب تو کہتے ہیں گرمکھ نہیں مرے گا، نانک موئے نہ آنکھیں جے گر کہ شبد سمائے۔ ایک پتر شبد میں بولے پری سری جے ابری ہوں میں گئی مرا ہو، کہا جی بڑے چنگا ہویا، پلی ہوگی، چنگا ہو گیا صاحب، کہیں جی پلی سری بڑی اچھی ہوگی، میں بچ گیا، پلی سری جے ابری، ابری بچ گیا، کہیں جی ہومے جیڑی سی نا میری میں مر گئی، آخو آئے ہومے گئی، ہومے موئی کراؤ میرے گھر وچ ہی مر گئی، آخو واہ گرو میرے سامنے ہی مر گئی، جے نس جاندی تا شاید پھر واپس آ جانی، ماری گئی، آخو واہ گرو ہومے موئی کراؤ میرے گھر چ ہی مر گئی، آخو واہ گرو جب میرے گھروں مر گئی تو میں بچ گیا، آخو واہ گرو کہندے پھر ہویا کی جدو یہ مر گئی، کہ دوت لگا پھر چاکری، آ جڑے سی نا پانچ پہلا میں ستاؤں دے سی، آخو آئے ہن میری سیوا کرن لگ گئی، آخو آئے کہندا جنی دیر تک ہومے سی میں ستاؤں دے سی، پانچ بکھا دی ایک غریبا راکھو راکن ہارے، دیکھو میرا چت کرتا سی امرت ویلے اٹھا، یہ لوب بیر تو پہلے اٹھ پہندا سی، ایک سوان دو سوانی نال اے دونوں لوب روپی کتا میرے نو پہلے اٹھ پہنتا سی، میں اجے سمرن نہیں سی کرتا، بانی نہیں سی پڑھتا، پہلا پونکن لگ پہنتا سی، آخو واہ گرو ہاتھ وچ میں پوتھیاں پھڑتا سی تے من وکار کرتا سی، آخو واہ گرو پیخ میرا سادھو دا سی، گلاں بڑیاں چنگیاں سی، گلی اسی چنگیاں اچاری بریاں، آخو واہ گرو گلا کر کے تمہیں سارے چنگا چنگا اچار دا، کیونکہ ہومے مری نہیں سی، جدو میری کوئی گل نہیں سی مندا تو اندر ایرخا اندر دبدا اٹھ کھڑی ہوندی سی، آخو بھائی میرا قدم قدم اے میری ہومے مرن نہ کر کے ایسے پاسے لے ترتی سی جس پاسے انسانیت مردی سی تے شیطان پرگٹ ہوندا سی، میں کی کراں، پر کہندے ایسی گل ہو گئی ہومے مر گئی گھروں ہی مر گئی، آخو واہ گرو ہن تو ہومے دی لاش پئی ہے، ہومے دی لاش پئی پئی ہے، مینوں کدا ڈر ہے، آخو واہ مر گئی، ہومے گئی موئی کراہو دوت لگا پھر چاکری، آ دیکھو ہوں جہے دوت سی ہوں تو سیوا لگ گئے، ہوں تو ایک کروت دیا دا روپ دارن کر گیا، لوب سنتوخ دا روپ دارن کر گیا، آخو بھائی ہنکار موکش دا روپ دارن کر گیا، کام ست دا روپ دارن کر گیا، ہوں تو یہ پانچ منائے پانچ پانچ رس گئے پانچ واہ وسے، ہوں تو یہ چاکری لگے کہتے ہویا کیویں، دوت لگا پھر چاکری ستگرو کا وساؤ، جدو میرے ستگرو مل گئے تو ستگرو کا بھروسہ ہو گیا، ستگرو کا بھروسہ، ستگرو کے شبد کا بھروسہ، ستگرو کی باعی کا بھروسہ، ستگرو کی سکھیا کا بھروسہ، ستگرو کے سوچ کا بھروسہ، ستگرو کی سوچ ستگرو کا شبد ہے، ستگرو کا سبھاؤ ستگرو کا شبد ہے، سگندھی شبد دی، آخو واہ گرو سگندھی شبد دی جیون وچ وی ملدی رہی، اج کہندے گرمکھ نے اس سگندھی نو پا پا کے ایسا سگندھی روپ ہو گیا، میں مر گئی
ਹੁਣ ਤਾਂ ਤੂੰ ਰਹਿ ਗਿਆ, ਤੂੰ ਤੂੰ ਰਹਿ ਗਿਆ, ਤੂੰ ਤੂੰ ਰਹਿ ਗਿਆ, ਸਿਰਫ ਤੂੰ ਰਹਿ ਗਿਆ। ਆਖੋ ਭਾਈ ਤੂੰ ਤਾਂ ਕਦੀ ਮਰਤਾ ਨਹੀਂ, ਮਰਨੇ ਵਾਲੀ ਮਰ ਗਈ। ਆ ਫਿਰ ਗੁਰਮੁਖੀ ਬਰਸੀ ਕੈਸੇ ਮਨਾਏ? ਆਖੋ ਭਾਈ ਗੁਰਮੁਖੀ ਯਾਦ ਮਨਾ ਸਕਤੇ ਹੈ, ਮਤ ਮੋਲਨਾ ਕਿ ਗੁਰਮੁਖ ਮਰ ਗਿਆ। ਆਖੋ ਭਾਈ ਗੁਰਮੁਖ ਨਹੀਂ ਮਰਦਾ, ਜੋ ਗੁਰੂ ਕੇ ਸ਼ਬਦ ਕੇ ਘਰ ਮੇ ਸਮਾ ਜਾਏ, ਨਾਨਕ ਮੂਏ ਨਾ ਆਖੀਐ ਜੇ ਗੁਰ ਕੈ ਸ਼ਬਦ ਸਮਾਏ, ਜੇ ਗੁਰ ਕੈ ਸ਼ਬਦ ਸਮਾਏ, ਜੇ ਗੁਰ ਕੈ ਸ਼ਬਦ ਸਮਾਏ। ਜੋ ਗੁਰੂ ਦੇ ਸ਼ਬਦ ਨੂੰ ਕਮਾ ਲੈਂਦੇ ਹਨ ਉਹ ਫਿਰ ਮਰਦੇ ਨਹੀਂ। ਆਖੋ ਭਾਈ ਅੱਜ ਦੇ ਪਿੱਤਰ ਸ਼ਬਦ ਵਿੱਚ ਭਾਈ ਸਾਹਿਬ ਬੋਲੇ, ਗੁਰਸਿੱਖ ਸਾਖੀ ਸ਼ਬਦ ਸਿੱਖ ਸੁਣਾਇਆ, ਗੁਰਮੁਖ ਸ਼ਬਦ ਵਿਚਾਰ ਸੱਚ ਕਮਾਇਆ। ਆਖੋ ਭਾਈ ਇਹ ਗੱਲ ਕਹਿ ਕੇ ਮੈਂ ਸਮਾਪਤੀ ਕਰਾਂਗਾ, 10 ਮਿੰਟ ਦਾ ਮੇਰੇ ਕੋਲ ਸਮਾਂ। ਆਖੋ ਭਾਈ ਗੁਰਮੁਖ ਸਾਖੀ ਸ਼ਬਦ ਸਿੱਖ ਸੁਣਾਇਆ, ਗੁਰਮੁਖ ਸ਼ਬਦ ਵਿਚਾਰ ਸੱਚ ਕਮਾਇਆ, ਸੱਚ ਹਿਰਦੈ ਮੂੰਹ ਸੱਚ ਸੱਚ ਸੁਹਾਇਆ। ਆਖੋ ਭਾਈ ਆਖੋ ਭਾਈ ਸਾਖੀ ਸ਼ਬਦ ਗੁਰਮੁਖ ਗੁਰੂ ਦੀ ਸਿੱਖਿਆ ਗੁਰੂ ਦੀਆਂ ਸਾਖੀਆਂ ਸੁਣਾਉਂਦਾ। ਆਖੋ ਭਾਈ ਗੁਰਮੁਖ ਸ਼ਬਦ ਵਿਚਾਰ ਨੂੰ ਸੁਣਦਾ ਸੁਣਾਉਂਦਾ ਤੇ ਕਮਾਉਂਦਾ। ਗੁਰਮੁਖ ਨੇ ਇਹ ਜਾਣ ਲਿਆ ਕਿ ਜੀਵਨ ਜਿਉਂਦਿਆਂ ਹੀ ਕਿਵੇਂ ਮੁਕਤ ਹੋਣਾ। ਆਖੋ ਭਾਈ ਬੇਨਤੀ ਕਰਾਂ, ਸੰਸਾਰ ਦੇ ਲੋਕੀ ਮੁਕਤੀ ਉਸ ਨੂੰ ਮੰਨਦੇ ਹਨ ਜੋ ਮਰਨ ਤੋਂ ਬਾਅਦ ਮਿਲੇ। ਆਖੋ ਭਾਈ ਪਰ ਸਤਿਗੁਰੂ ਨੇ ਐਸਾ ਗੁਰਮੁਖ ਨੂੰ ਸਮਝਾ ਤਾ ਕਿ ਜਿਉਂਦਿਆਂ ਹੀ ਜੀਵਨ ਮੁਕਤ ਹੋਣਾ ਹੀ ਮੁਕਤੀ ਹੈ। ਆਖੋ ਭਾਈ ਆਖੋ ਭਾਈ ਉਸ ਬਾਰੇ ਕਿਵੇਂ ਕਹਿੰਦੇ ਹਨ? ਤਾਂ ਸ੍ਰੀ ਗੁਰੂ ਤੇਗ ਬਹਾਦਰ ਸਾਹਿਬ ਜੀ ਦਾ ਪਿੱਤਰ ਸ਼ਬਦ ਜੋ ਜੀਵਨ ਮੁਕਤ ਦੇ ਸਰੂਪ ਨੂੰ ਪ੍ਰਗਟ ਕਰਦਾ ਹੈ, ਗੁਰਮੁਖ ਉਹ ਸ਼ਬਦ ਦ੍ਰਿੜ ਕਰਦਾ ਹੈ। ਗੁਰਮੁਖ ਨੇ ਇਹ ਜਾਣ ਲਿਆ ਗੁਰ ਕੇ ਗ੍ਰਹਿ ਸੇਵਕ ਜੋ ਰਹਿ, ਗੁਰ ਕੀ ਆ ਗਿਆ ਮਨ ਮੈਂ ਸਹਿ, ਗੁਰ ਕਿਹਾ ਸੋ ਕਾਰ ਕਮਾ। ਇਹ ਗੁਰਮੁਖ ਦਾ ਸਿਧਾਂਤ ਹੈ, ਗੁਰ ਕਿਹਾ ਸਾਕਾਰ ਕਮਾ, ਗੁਰ ਕਿਹਾ ਸਾਕਾਰ ਕਮਾ। ਤੇ ਪਿੱਤਰ ਸ਼ਬਦ ਕਿਹਾ ਗੁਰ ਕੇ ਗ੍ਰਹਿ ਸੇਵਕ ਜੋ ਰਹਿ, ਗੁਰ ਕੀ ਆ ਗਿਆ ਮਨ ਮੈਂ ਆਪਸ ਕੋ ਕਰ ਕਛ ਨਾ ਜਨਾ, ਹਰ ਹਰ ਨਾਮ ਹਿਰਦੇ ਸਤ ਮਨ ਵੇਚੈ ਸਤਿਗੁਰ ਕੈ ਪਾਸ, ਤਿਸ ਸੇਵਕ ਕੇ ਕਾਰਜ ਰਾ ਸੇਵਾ ਕਰਤ ਹੋਏ ਨੈ ਕਾਮੀ, ਤਿਸ ਕੋ ਹੋਤ ਪ੍ਰਾਪਤ ਸਵਾਮੀ। ਤੇ ਇਹ ਗੱਲ ਕਹੀ ਪ੍ਰਭ ਕੀ ਆ ਗਿਆ ਆਤਮ ਹਿਤਾਵੈ, ਜੀਵਨ ਮੁਕਤ ਸਉ ਕਹਾਵੈ, ਤੈਸਾ ਹਰਖ ਤੈਸਾ ਸੋਗ, ਸਦਾ ਆਨੰਦ ਤੈਨਹੀਂ ਵਿਯੋਗ, ਤੈਸਾ ਸਵਰਨ ਤੈਸੀ ਉਸ ਮਾਟੀ, ਤੈਸਾ ਅੰਮ੍ਰਿਤ ਤੈਸੀ ਬਿਖਾਟੀ, ਤੈਸਾ ਮਾਨ ਤੈਸਾ ਅਭਿਮਾਨ, ਤੈਸਾ ਰੰਕ ਤੈਸਾ ਰਾਜਾਨ, ਜੋ ਵਰਤਾਏ ਸਾਈ ਜੁਗਤ, ਨਾਨਕ ਉਹ ਪੁਰਖ ਕਹੀਐ ਜੀਵਨ ਮੁਕਤ। ਕਿਵੇਂ ਸ੍ਰੀ ਗੁਰੂ ਤੇਗ ਬਹਾਦਰ ਸਾਹਿਬ ਜੀ ਫੁਰਮਾ ਰਹੇ ਹੈ ਆਪਣੀ